यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दालबाट समाचार सुन्नुहोस्। आज शिक्षक दिवस। प्रख्यात शिक्षाविद, लेखक, दार्शनिक तथा भूतपूर्व राष्ट्रपति डाक्टर सर्वपल्ली राधाकृष्णको जन्म जयन्ती उपलक्ष्यमा प्रत्येक वर्ष यो दिवस पालन गरिन्छ। यो दिवसले जाति गठनमा शिक्षक र शिक्षाविदको गुरुत्वपूर्ण भूमिकालाई स्वीकृति प्रदान गरेको छ।

छात्रछात्राको जीवनलाई रूपान्तरित गरी समाजको भेटी शक्तिशाली गर्ने क्षेत्रमा शिक्षकहरूको अमूल्य अवदान रहेको छ। शिक्षक दिवस उपलक्ष्य राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले समग्र देशका शिक्षक शिक्षकहरूलाई शुभेच्छा ज्ञापन गर्नुभएको छ। एक वार्तामा राष्ट्रपतिले भन्नुभएको छ कि शिक्षकहरूले पथ प्रदर्शनको मार्फत छात्रछात्राहरूले प्रतिभाको उत्कर्ष साधन र चरित्र सुदृढ गर्ने गुरुत्वपूर्ण भूमिका पालन गरेको छ। जाति गठनमा शिक्षकहरूको अवदानको निम्ति सबै निष्ठावान शिक्षकहरूप्रति कृतज्ञता प्रकाश गरी राष्ट्रपतिले ज्ञान बुद्धि सम्पन्न प्रजन्मलाई उच्चताको शिखरमा अघि बढाउनको निम्ति बाटो प्रशस्त गर्नलाई शिक्षकहरूलाई आह्वान गर्नुभएको छ। शिक्षक दिवस उपलक्ष्य राष्ट्रपति श्रीमती मुर्मूले आज बिहान नयाँ दिल्लीमा 27 राज्यका 7 केन्द्रशासित अञ्चल र 6 केन्द्रीय सरकारको सङ्गठन सर्वमुठ 48 विद्यालयका शिक्षकलाई राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गर्नुभएको छ। उहाँले साथै उच्च शिक्षानुष्ठान र पोलिटेक्निकका 21 शिक्षक र अध्यापकलाई राष्ट्रिय पुरस्कार प्रदान गर्नुभएको छ। शिक्षक दिवससँग सङ्गति राखी आज राज्यका 15 शिक्षकलाई चलित वर्षको राज्य कृति शिक्षकको बटा प्रदान गरिनेछ। उच्च शिक्षा र विद्यालय शिक्षा विभागका उद्योगमा पन्जाबरी स्थित श्रीमन्त शङ्करदेव कला क्षेत्रको श्री श्री दामोदर देव अन्तर्राष्ट्रिय प्रेक्षागृहमा आयोजित शिक्षक दिवसको केन्द्रीय कार्यक्रममा कृति शिक्षकहरूलाई पुरस्कार प्रदान गरिनेछ। दिउँसो 11 अनुष्ठित हुने यो कार्यक्रममा शिक्षा मन्त्री डाक्टर रनेश पेगु मुख्य अतिथिको रूपमा उपस्थित रहनुहुनेछ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो लोकसेवा भवनमा असम राज्य पन्यगर निगमको कामकाजको पर्यालोचना गर्नुभएको छ। परिवहन मन्त्री चरण बडोको उपस्थितिमा अनुष्ठित यो बैठकमा असम राज्य परिवहन निगमलाई आर्थिक रूपमा अधिक लाभान्वित गर्नको निम्ति व्यावसायिक र कर्पोरेट सेवाको सम्प्रसारणमा गुरुत्व प्रदान गरिएको छ। निगमको वर्तमान अवस्थाको पर्यालोचना गरी मुख्यमन्त्रीले यसको विषय कर्मचारीहरूको सङ्ख्या वाहन सङ्ख्या हाल व्यवहार वित्तीय अवस्था राजस्व उत्स लगायत विभिन्न देशका खबर लिनुभएको छ। डाक्टर शर्माले अर्को एक बैठकमा पन्यागर निगमको अधीनमा गोदाम र शीतलीकरण भण्डारहरूको क्षमता वृद्धि गर्ने व्यवस्था अत्याधुनिक र कार्यक्षम गर्न सम्पर्कित सबै विषयहरूलाई पनि निर्देश दिनुभएको छ। उपराष्ट्रपति सिपी राधाकृष्णन भोलि 2 भ्रमणसूचीले गुवाहाटी आउनुहुनेछ। यो भ्रमणकालमा उपराष्ट्रपतिले कतिपय कार्यक्रममा अंशग्रहण हुनेछ। उहाँले भोलि दिउँसो 10:30 श्रीमन्त शङ्करदेव कला क्षेत्रको एक कार्यक्रममा अंशग्रहण गर्नुहुनेछ। बेलुकी 3:15 उपराष्ट्रपतिले खानापाडा स्थित ज्योति विष्णु अन्तर्जातीय कला मन्दिरमा अर्को एक कार्यक्रममा अंशग्रहण गर्नुहुनेछ। उपराष्ट्रपतिले रात्रि गुवाहाटीमै बिताएपछि सोमबार गुवाहाटी विश्वविद्यालयको अर्को एक कार्यक्रममा अंशग्रहण गर्नुहुनेछ। असम विधानसभाका अध्यक्ष रञ्जित कुमार दासले हिजो नयाँ दिल्लीमा भारतीय जनता पार्टीका राष्ट्रिय सभापति भूतपूर्व राष्ट्रिय सभापति तथा वर्तमान केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्री जेपी नड्डालाई साक्षात गर्नुभएको छ। साथै अध्यक्ष श्री दासले केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव, डोनार मन्त्री ज्योतिरादित्य सिन्धिया र केन्द्रीय वैदेशिक परिक्रमा दफ्तरका राज्यमन्त्री पवित्र मार्गेटलाई साक्षात गर्नुको साथै विभिन्न विषय सन्दर्भमा मत विनिमय गर्नुभएको छ। राज्य सरकारले एआई गभर्नेन्स शिक्षा व्यवस्था दर्विलो गर्नको निम्ति गुगल एआई लगायत 6 प्रतिष्ठानसँग बुझाबुझी चुक्तिमा हस्ताक्षर गरेको छ। हिजो सर्वशिक्षासँग भएको गुगलको एआई आइआइटी मद्रास एक्सप्रेस केनेभा एडुकेसन एडुकेटेड गर्ल्स र बोधन एआईसँग यो चुक्ति सम्पादित भएको हो। राष्ट्रिय परीक्षण संस्था विश्वविद्यालयको अनुदान आयोगले राष्ट्रिय योग्यता निर्णय परीक्षा युजिसी नेट जुन 2026 आउँदो 9 र 10 सितम्बरमा अनुष्ठित हुने इङ्ग्रेजी वाणिज्य र समाजशास्त्रको परीक्षाको निम्ति प्रवेशपत्र प्रदान गरेको छ। प्रार्थीहरूले उनीहरूको लगइन आइडी व्यवहार गरी UGCnet.ta.nic.in र बाट आफ्नो प्रवेशपत्र डाउनलोड गर्न सक्नेछन्। महिलाहरूको T20 एसिया कप ग्रुप एको अन्तिम गण खेल भारत र पाकिस्तान बीच आज अनुष्ठित हुनेछ। दुबईको अन्तर्राष्ट्रिय स्टेडियममा अनुष्ठित हुने यो खेल भारतीय समयअनुसार रात्रि 8 सुरु हुनेछ। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

0: नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत म वसाकाबाट बोलिरहेको छौँ। यो कार्यक्रम मेडियम एफको 411.5 मिटर तदनुसार 729 किलोहर्जमा र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। समय अहिले अपराह्नको 3:21:35 भएको छ। यसका साथै म भास्कर दाहाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। आज शिक्षक दिवस। भूतपूर्व राष्ट्रपति डाक्टर सर्वपल्ली राधाकृष्णको जन्मदिवसलाई शिक्षक दिवसको रूपमा पालन गरिआइएको छ। विशिष्ट दार्शनिक समाजसेवकको आदर्शमा समग्र शिक्षकहरू नै समर्पित भई छात्र छात्राहरूलाई राष्ट्र निर्माण गर्न एक सुनागरिक पार्न शिक्षकहरूको मूल लक्ष्य भएको हुन्छ। यस्ता शिक्षकहरूलाई सम्मान जनाउँदै आजको दिवसमा राष्ट्रको साथै हामी पनि हार्दिक मङ्गलमय शुभकामना टक्राउँदछौँ। प्रस्तुत छ आज साहित्यिक कार्यक्रम। साहित्यिक कार्यक्रम अन्तर्गत पहिलो विधा सुन्नुहोस्, कविता टेकनाथ सुवेदीबाट।
1: कविताको शीर्षक छ म बाँच्न दिन्छु। अन्तरबाट उब्जिएका अथाह शब्दहरू तिमीलाई समर्पित छ। कोमल सुमसुमिय हटले मेरो छेउ छन्, उभिएका छन् दुवै हात शुभकामनाका तिमीलाई। तिमी उदाएको झुल्के घाम हो अनि अस्ताएको रातो हावा हो। तिमी टिलपिलिएका छौ, किरण छरेर बास्ना हाल्दै मगमगाएका छौ। साहित्यको भण्डार भरि चुल्लिएका छौ। तिम्रो सुमधुर कृतिका बासनाहरू हो चुल्लिएका छन्, कृतिहरू पोखिँदैछन् ढिकुटीबाट। म भने अजुली थाप्छु, थापिरहन्छु, चुहुन्छ मेरो हातभरि। तिमी बाँच, बेसरी बाँच, देवकोटा देवकोटैको मुनामदन भएर बाँच, सुधा भएर बाँच। म बाँच्न दिन्छु अनि म हाँस्न दिन्छु। कविताको शीर्षक छ मैले तिम्रो के बिराएँ। मैले तिम्रो के बिराएँ, तिम्रो मन मासी त दिइन। ढकमक्क फुलेको फुलबारीमा काँडा बिच फुलहरू चुडिन। रिसाएका छन् फुलहरू मसित, मैले तिम्रो के बिराएँ। अस्ताएको घामसित उज्यालो पैँचो मागिन। रातो भएर टिलपिलिएको आभा मैले जिउभरि बेसमारी दलिन। भुइँभरि म पोखिन खोजिन, मैले तिम्रो के बिराएँ। घोप्टिएको तिम्रो त्यो जिज्ञासा उठाउन खोजिन। छुँदाखेरि बात लाग्छ र उत्कण्ठा झिक्न खोजिन। कोपिलो लागेको अवदमित इच्छा तिम्रो काख राख्न खोजिन, मैले तिम्रो के बिराएँ। तुलबुलिएको तिम्रो त्यो मन मेरा आँखा आँखामा पोखिन। तिम्रा आँखाबाट झरेका हिप्नोटिजमका थोपाहरू थापिन। तिम्रो बठ्याइसित मित्रै लाउन सकिन। कविताको शीर्षक छ हुरी आउँछ। हुरी आउँछ अनि जान्छ, त्यो उसको बाटो हो। हल्लाउँछ मचिन्छ तर पनि अडिग हुन्छ ऊ। बार्दलीमा उभिएर समयको धरोहराभित्र पस्छ। समय विस्फारित हुन्छ, निमेषभर बादल पारी घोलिरहन्छ फुलबुट्टे आकाश। उसको

0: परि छरिन्छन् कतिपय अज्ञात शब्दका फरियाहरू, फरियाहरू इत्रिन्छन्, हुरी माझ शब्द शब्दको खोर बनिन्छ, खोर भरी च्याखे थाप्छ हुरीले, उताउलिएर हिँड्छ, ऊ भने अझसम्म उभिरहेको छ, मुटुबाट एउटा घाम उदाएको छ, जुन घामले पोल्छ हुरीलाई, आत्था आत्था हुने याम आएको छ। कविताको शीर्षक छ झ्याल ढोका। झ्याल ढोका बन्द छन्, चुहिएर घामको रश्मि, पोखिएर भुइँभरि छरिएका छन्, ठेकीको बिर्को मनमा लगाएर कति गुम्सिन्छन् रहरका द्वारहरू, घामको छाया नपसेदेखि जम्दैन दही मनपर्ने गरी, अस्ताएको घाम पनि टाढा हुँदा दुई हातले अगालो मार्ने रहर हुन्छ, पैँचो माग्नु पर्नेछ घामसित लुकाएको उज्यालोको स्निग्धता। कविताको शीर्षक छ धर्सिएका अनुहारमा। पोतिएर इन्द्रिणीका रङहरू तिम्रो अनुहारमा धर्सिएका छन्, उज्यालोको बिउ छरिएका छन्, बिस्कुन सुकाएका छन्, बिउको गराको कान्ला कान्लामा सरोवरी, फुलका थोगाभरि केस्रिएका छन्, रहर लाग्दा रङको ज्योति ज्योतिभरि छरिएका उज्यालोका पाटा पाटाहरू, पाटाभरि कुदिएका छन् बेलुकी पखको सम्झना, सम्झनाले झोला भरिदिन्छ, वेदनै वेदनालाई पन्चाएर उकुस मुकुस एउटा मायाको घडेरी बिउजेको हुन्छ, घडेरीभरि मायाले उत्ताप लिन्छ, माया सुरिन्छ, बुँदाहरू फैलिन्छ, मायाभरि कैयौँ सुरुबुरु नोस्टाल्जिक रेखाहरू अङ्कित हुन्छ, बादलभित्र छोपिएका रेखाहरू छुन खोज्छ, मन चुने उद्गारहरू उद्गारहरू रुमलिन्छ ज्योतिष्क भई रेखाङ्कित आकाशमा। कविताको शीर्षक छ सत्यताभित्र मोह। चिथोरेर सत्यताका पाटाहरू नङ्ग्राहरू गाडिसकेको छ, सियाले रोपेर सत्यताका मुटुहरू छिया छिया भइसकेको छ, धुजा धुजा परेको सत्यता कम्पित छ, तर्सिएको छ, तर्सिएको छ, सत्यता वारी डाँडा पारी डाँडा त्रासित भएको छ, सपनाहरूले बिथोलिएर हिँड्छ, हुरहुर्ती तमासले सपना खनिन्छ, कुनै सपना आफन्त होइनन्, जलाएर खाक पार्छ पीडाले सत्यता चित्कार गर्छ, सत्यतालाई मै खान्छु म, सत्यतालाई भिरेर हिँड्छु म, बाटै बाट हिँड्न सक्छु म, सत्यतै सत्यताभित्र बाँचिदिन चाहन्छु म।
1: यतिन्जेल सुन्दिनुहुन्थ्यो साहित्य कार्यक्रम अन्तर्गत टेकनाथ सुवेदीबाट केही कविताहरू।
2: आकाशवाणी गुवाहाटी नेपाली कार्यक्रमको विशेष प्रस्तुति आउँदो 21 सेप्टेम्बरमा नेपाली चलचित्रका चर्चित निर्देशक, पटकथा लेखक, अभिनेता तथा सम्पादक तुलसी घिमरेसँग गरिएको विशेष अन्तर्वार्ता। प्रसारणको मिति 21 सेप्टेम्बर। विशेष अतिथि तुलसी घिमरे। प्रसारण आकाशवाणी गुवाहाटी।
1: साहित्यिक कार्यक्रमलाई जारी राख्दै अवश्य गर्नुहोस् एक लघु कथा, दिलीप आचार्यले लेख्नुभएको, सुन्नुहोस् गङ्गा छेत्रीबाट।
3: भाटो। संसार परिवर्तनशील छ। परिवर्तनशील संसारमा बसोबास गर्दै आएका मानिसहरूको जीवन परिक्रमा पनि विचित्रको छ। केहीसँग कसैको समानता छैन। समयको परिक्रममा सबैले आफ्नो जीवन अतिवाहित गर्दै आएका छन्। मानिसको जीवन उताउ चढाउ बीचमा अघि बढ्दै आएको छ। दशकको महामारीको समयमा आफ्नो श्रीमान गुमाएकी बस्नेतनी साइलीले आफ्ना दुई छोरा रमेश र दीपकलाई दिन हाजिरा गरेर होस् अथवा बारीका तिहुन तरकारी बेचेर होस् जसै तसै हुर्काएकी थिइन्। ठुलो छोरा स्कुल जाँदै थियो, सानो छोरा पनि आफ्नो दाई

रमेशसँग साथ लागेर जाने गर्न थाल्यो। दुवै छोरा स्कुल जान थाल्दा बस्नेतनी साइलीलाई दिन हाजिरा होस् अथवा तिउन तरकारी बेचेर घर चलाउने हम्मे हम्मे पढ्न थाल्यो। ऊ दुई भाइ छोरालाई मनोज जस्तो रहरले स्कुल पठाउन असक्षम हुन थालिन्। तर पनि आफ्नो जोश र जागर भने उनले हराएकी थिइनन्। दिनक्रम अघि सधैँ लाग्न थालो। दुई भाइ छोरा रमेश र दीपक पनि स्कुल जाँदैछन्। सबै साथीहरू स्कुल आउँदा दिउँसो विश्रामको समयमा खानका लागि सँगैका साथीहरूले आआफ्नो टिफिन बक्स र हात खर्च समेत लिएर आउने गर्दछन्। तर गरिबको विवशताले सताएको दुई भाइ रमेश र दीपकका लागि भने त्यो कहिले जुरेन। स्कुलको मध्यान्तरको समयमा साथीहरू टिफिन बक्सबाट भिन्न थरिएका खानेकुरा खानमा रहदा रमेश र दीपक भने स्कुल परिसरमा भएको पिपलको ओझेलामा बसेर टिफिनको खाद्यान्न खाने साथीहरूका मुखमा हेर्दै साथीसँग त्यस

भाई रमेश र दीपकका लागि भने त्यो कहिले जुरेन। स्कुलको मध्यान्तरको समयमा साथीहरू टिफिन बक्सबाट भिन्न थरिएका खानेकुरा खानमा रहदा रमेश र दीपक भने स्कुल परिसरमा भएको पीपलको ओझेलामा बसेर टिफिनको खाद्यान्न खाने साथीहरूका मुखमा हेर्दै साथीसँग त्यसरी नै बसेर टिफिन खाने रहर र इच्छा मनमनै खुम्चाई मनलाई शान्त पार्नु बाहेक अर्को उपाय थिएन। कहिलेकाहीँ सानो भाइले दीपकले साथीहरूले खाएको टिफिन पटी धेरै नै टुलटुल हेरिरहेको देख्दा दाजु रमेशले भाइको मन बहलाउन भाइलाई वही पिपलको रुखमा मुनि लान्थो र आफू हात्ती हुँदै भाइलाई आफ्नो पिठुमा बोकेर हात्ती घोडा खेल्ने खेलिन्थ्यो। अनि भाइ दीपक पनि खेल्न पाउँदा सबै कुरा भुलेर मदमत्त हुन्थ्यो। दीपक सारै सानो अबोध शिशु हुनाले गर्दा स्कुलमा दाजु रमेशलाई बेला बेला अरूले खाएको टिफिन देखेर ऊ पनि खाने जिद नगर्ने त होइन, यसरी नै सधैँ अरूले खाएको समय आफ्नो भने खेलेर बिताएको अनुभव गर्दै रमेशलाई दीपकले कहिले काहीँ प्रश्न गर्दथ्यो, दाई दाई रामे रश्मि गोपाल प्रतीक्षाहरू सबै यो लेजरको समयमा के थोक खान्छन्, हामीलाई किन नखाएर यहाँ खेलेर बिताउँछौ। दीपक अबोध बालक, उसलाई आफ्नो गरिबी बारे केही थाहा छैन, तर रमेश भन्ने अलिक ठूलो हुनाले आफ्नो आर्थिक स्थिति र आमाको कमाई अनुसार आफूले चल्नुपर्ने कुरा उसलाई थाहा थियो। उसले भाइको इच्छालाई अवश्य पनि पूर्ति गराउने बाचा गर्दै एक दिन रमेशले आफ्नो खुत्रुक्कै फोरियो र पसलबाट भिन्न थरीका खानेकुरा किनेर तृप्तताले दुवै भाइ मिलेर खान्छन्। स्कुलमा भने हुलुस्तुल हुन्छ, प्रमोद मास्टर कि छोरीको बेगबाट 20 रुपियाँ हरायो भनेर खुल्दी गर्दा जाँदा कुरा निस्क्यो। रमेशले पनि दोकानमा 20 रुपियाँको खानेकुरा किनेर खायो भनेर चितुवा पनि कराउनु, बाख्रो हराउनु, सबैले गरिबपट्टि नै औलो उठाउँदा स्कुल शिक्षकले पनि गरिबलाई नै दोषी ठहराउँदै शास्ति दिन्छन्। आफू दोषी होइन भन्दा पनि कसैले मानेनन्, गरिबले आज उसलाई एक्लो बृहस्पति बनायो। यो खबर स्कुलबाट गएर बस्नेतनी साइलीको कानमा बज्रिन्छ। ऊ रिसले चुरमुरिँदै एउटा भएको छेउमा भएको भाटो एउटा टिपेर रन्थनिँदै स्कुल पुग्छिन् र आफ्नो अन्तर रुवाउँदै त्यो भाटोले आँखा चिम्लेर छोरालाई कुट्न थाल्छिन्। तसँगारे यति सानैमा चोर्न सिक्ने ल तलाई ला भन्दै एक होरो कुट्न थाल्छिन्। आफ्नो आमाको हाताको कहिले कुटाइ नखाएको रमेश भने आमा नकुट्नु, सरहरूले पनि कुट्नु भयो, तपाईँले पनि कुट्नु हुँदैछ, मैले पैसा चोरेको होइन, म निर्दोष छु, मलाई नकुट्नु न आमा भन्दै बारम्बार आफ्नो आमासँग रुँदै बिलाप गर्छ। तर आमाको क्रोध शान्त नभएको देख्दा र फुटाइएको चोट खप्न नसकिँदै रुँदै रुँदै रमेश त्यहाँबाट भाग्छ। कुटाइको चोटमा रन्थनिँदै हिँडेको रमेश बेलुकी घर आउँछ भन्दै आमा र भाइ दीपकले बाटो हेरी कुरे, तर रमेशको भने घर फर्किने कुनै चाल नबुझ्दा छोरो खोज्दै बस्नेतनी साइली गाउँघर इष्ट मित्र रमेशका साथी सङ्गिनी सबैका गएर खबर गर्दछिन्। तर रमेश भने कतै खबर छैन, ऊ पुनः घरैमा कतै कुना कोप्चामा अथवा खाल्टामा ढलेर लुकेको छ कि भनेर भन्दै खोजी हेर्छिन्। तर रमेश भने भेटिँदैन। यता सधैँ दाजुसँग जिस्किएर खेलिबस्ने भाइ दीपक भने बेलुकी दाजुलाई घरमा नभेट्दा त्यसै निस्ताउँछ। ऊ आमाको दिउँसोको त्यो डरलाग्दो रूप सम्झिँदै आमादेखि पनि पर पर सर्दै दाई दाई भन्दै ढाको छाडेर रुन थाल्छ। त्यो देखेर बस्ने निस्ताइली मुटु चिरिएर आउँछ। ऊ सानो छोरालाई अँगालो हालेर ढाका छोडी पश्चतापको रुवाई रुँदै भन्न लागिन्, बाबु म जान्दछु त दोषी थिइनस्, तर पनि अरूले त माथि लगाएको अपवाद मैले खप्न नसकेर तलाई उचित शिक्षा दिन खोजिरहे थिए, तर तैले यो के गरिस् बाबु, त कहाँ गइस् बाबु, मैले तलाई किन कुटेछु नि बाबु, म तलाई फेरि कहिले पनि हात हाल्दिनँ बाबु, आइज बाबु घर आइज। तर रमेशको कुनै पत्तो थिएन। त्यो रात भोकै तिर्खै नसुतिकन बित्यो बस्नेतनी साइलीको। बिहान भयो, छोरो घर आएन। यता बिहान स्कुल जाने केटाकेटी मुखबाट भने हिजो हराएको रामे मास्टर कि छोरीको 20 रुपियाँ बेगमै भेटे अरे भन्ने खबर सुनेपछि ऊ झन
थक्कानो छुटेर

0: रुन थाल्छी। त्यसरी नै दिन दिन पछि रात महिना वर्ष गर्दै निकै वर्ष त्यो बित्यो, तर रमेश भन्ने पुनः घर फर्किएन। बस्नेतीले दीपकलाई हेरेर नै रमेशलाई भुल्दै जान बाध्य भइन्। रमेशको यादले बिस्तारै बिस्तारै उनको मन पातलिँदो गयो। आज बिहान बिहानै बस्नेतनी साइली घर आएको बाटोमा आएर एउटा काउडी कराउँछ। धेरै बेरसम्म कराउनले बस्नेतनी साइली वाक्क भएर वही रमेशलाई कुटेको भाटोले त्यो काउडीलाई झट्टी हानेर खेदाउँदा हुँदा त्यही बखतमा तगारो अघि एउटा चिटिक्क परेको रातो गाडी आएर उभिनु पनि त्यो कागलाई हानेको झट्टी गएर त्यो गाडीको अघि बज्रिन्छ। बस्नेतनी साइली डरले क्षमा माग्दै त्यो गाडीको छेउमा आउँछिन्। गाडीबाट एक सुन्दर अपरिचित युवक गाडीको दोइलो खोल्दै ओर्लिन्छ र त्यो भाटो टिपेर भाटोलाई मजाले निहाल्छ। बस्नेतनी साइली आगन्तुक अपरिचित युवकसँग माफी पाऊ कि बाबु भन्दै त्यो भाटो फिर्ता माग्दै हात जोड्छिन्। तर त्यो युवकले उल्टै बस्नेतनी साइलीलाई भन्छ, आमा क्षमा मागेर आफू नहोचिनुहोस्, तपाईँको भाटोले मेरो केही बिगार गरेको छैन। तर आमा, यो भाटोमा त्यस्तो के गुण छ र यो नाथे भाटो फिर्ता माग्दै हुनुहुन्छ भन्दै युवकले प्रश्न गर्छ। आमै भावुक भएर भन्छिन्, बाबु, यो भाटोमा मेरो प्यारो छोराको अनुहार छ, यही भाटोले मेरो प्राण भन्दा पनि प्यारो छोरालाई म बाटो छिनेर बिछोड गराएको छ। त्यस दिन यो भाटो नभएको थियो भने आज मेरो प्यारो छोरो मेरो सामु नै तिमी जस्तै भएर मलाई आमा भन्दै बोलाउँथ्यो। आज पनि म यही भाटो हेरेर नै उसलाई सम्झिन्छु। यसो भन्दै बस्नेतनी साइलीका आँखाबाट आँसुका धारा बग्न थाल्छ। आमा अचानक त्यो युवक र मुखबाट आवाज निस्किन्छ। बस्नेतनी साइलीले ती युवकलाई मुखमा हेर्दै भन्छिन्, फेरि भन बाबु, तिमीले के भन्यौ? युवकले पुनः भन्दछन्, आमा, हो, यसरी नै उसले मलाई आमा भन्थ्यो, तर मेरो एउटा सानो भूलले गर्दा आज म पुत्र स्नेहबाट वञ्चित भएर बस्नु परेको छ, बाबु भन्दै पुनः रुन थाल्छिन्। युवकले बस्नेतनी साइलीलाई आँखाबाट खसेका आँसुका धारा पुछिदिँदै भन्छिन्, नरुनुहोस् आमा, तपाईँले यो भाटोलाई हेरेर छोराको अतीत सम्झेर आफ्नो चित्त दुखाउनु पर्दैन। यही भाटोले नै आज तपाईँको छोरालाई मान्छे बनाएर तपाईँको सामु नै खडा गरेको छ। बस्नेतनी साइलीले कुरा नबुझेर युवकपट्टि टुलुटुलु हेर्छिन्। भाइ दीपकले भने उसलाई चिन्दै दाई भन्दै अँगालोमा बस्नेतनी साइली खुसीले गदगद हुन्छिन्। रमेशले आफ्नी आमाको घुँडा ढोक्दै, आमा, म तपाईँको छोरो रमेश हुँ भन्दछ। आफ्नो मुटुको धड्कनलाई चिनेर बस्नेतनी साइली माया गर्दा गर्दै रुन थाल्छिन्। आकाशवाणी गुवाहाटी नेपाली कार्यक्रमको विशेष प्रस्तुति आउँदो 21 सेप्टेम्बरमा नेपाली चलचित्रका चर्चित निर्देशक, पटकथा लेखक, अभिनेता तथा सम्पादक तुलसी घिमरेसँग गरिएको विशेष अन्तर्वार्ता। प्रसारणको मिति 21 सेप्टेम्बर। विशेष अतिथि तुलसी घिमरे। प्रसारण आकाशवाणी गुवाहाटी।
1: साहित्यिक कार्यक्रम अन्तर्गत अहिले सुन्नुभयो श्रोताहरूले एक लघुकथा लेखक दिलीप आचार्य, सुन्नुभयो गङ्गा छेत्रीबाट। कार्यक्रमको अन्तिम चरणमा सिकार्नुहोस् यो गीत मिलन नेहरको स्वरमा।

मिलन नेवारले गाएको साथै आजको गीतको कार्यक्रम पनि यतिमै सकिन्छ। हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महुवा शाखाबाट बोलिरहेको छौँ। समय अहिले बेलुकीको 3:45 हुने आँटेको छ। यसका साथै आजको सम्पूर्ण कार्यक्रम नै सकिन्छ। भोलि अपराह्न 3:15 सम्मका लागि आज्ञा दिनुहोस्। नमस्कार।